सक्तं हे महाराज हामी दुईले पाता कसी ल्याउँछौं लड्नु पर्छ भने लडिकन पनि त्यसलाई लियाउँछौं धन्दा

छोरो छैन भने कुन्तर्क गरलास को गर्छ यो भोग भनी।

बाबा श्री हरिनाम जपनु होस् भन्ने छ छोरो भए गर्ला काजकम पछाडि उसले आफू मरि गई गए।

उष्णव धर्म लगा मन भई श्री धर्म हो तो का।

घरमा जर्मैसी दोना असी असी मोल्दछन् हजुरको पेटमा दयालु नभए कमारी झैं दल्दछन् मरिजा हिनिजा कति भन्नुहुन्छ उदेकले मर्दछु त एउटा मरेर देश सुन्ने हुँदैन दोस्रो विवाह गर्दछु गर्न त गर्नुहोस् साथै ओडी पनि साथमा एउटी रहोस् काज काम क्रिया सबै सकलको गर्नु हजुरले परोस् नेपाल।

0: अपनी अर्कै तिर हजुरी के काम लाग्ने यजीव सारै मोह भया मुता हजुर की एकै वचन ले गरी माया राखी बुझाई बक्सन होस अज्ञानी मेरो है सारै सोग गरी बसेको मथिया बिसको उमेर सम्मता तो सोग गरेको सपान सही हो अहिले कता हो कता
1: बोझ बिन अब आप ठुल्याङ गाउँ घर नाम मेरो अर्जुन हो रेग्नी परो थर नारायण।

स्पष्ट लीला छ भने देखि रावणले सीतालाई हरिदियो रामकी पत्नी त्यो हर्नाको कारण के रहेछ भने देखि सीतालाई मैले हरेपछि रामले मलाई मारिदिन्छन् म पारित छु भने इरादाले इकन रामले मारिदिए भने म सबै पाप तर्छु भनेर रावणले यस्तो हेतु लिइकन नारायण।

हरि सकेपछि अब तलबाट लैजाउँ भने चाहिँ त सात दिन पनि सकिँदैन, म माथिबाट छोटकरीबाट लान्छु। नारायण।

रावण भनेदेखि रथ चढेरन बान हान्न सुरु गर्यो उता राम भनेदेखि पैताला खुट्टामा जुत्ता थिएन खाली फैताला जमिनमा हिँडिकन लडाइँ गर्न थाले अनि रावणको र रामको बान हाना हाना मर्न गयो जति पनि रावणले बाना हान्छ सर्पको रूपमा गए जति पनि रामले बाना हान्छन् गोरुलको रूपमा गए नारायण लड्दा लडेदामा।

बने रामले बाना हान्छन् गडुलोको रूपमा गए जति पनि रावणले बाना हान्दाखेरि सर्वको रूपमा गयो अनि रावणले हानेको बानालाई रामले बाना हान्दाखेरि गडुलोको रूपमा गएर बाना काटिदिने नारी।

0: के पछि अनि माथिबाट देवता हरले हेरिरहेका थिए रावण भने देखि रथ चढेर बाण हान्ने राम भने देखि पैताला खाली पैताला हिँडेर जमिनमा लडे हिँडेर बाण हान्ने अनि दया लागे तर माथि मातङ्कालाई एउटा रथ पठाइदिनु भयो रामलाई अनि रामको पनि रथ भयो रावणको पनि रथ भयो यस्तै तरिकाले रामले 71 वटा बाण हानिसके नारायण
1: हरि हरि
0: रावण मर

चाहिँ चाहिँ यहाँ चरीकोट यो सैलमी फेममा चाहिँ आयो किनभनेदेखि यो हाम्रो पुरानो संस्कृति बोध खैचडी भजनको हामी 15 जनाको समूह छौँ। यो नमासियोस् र यो हाम्रो सधैँभरि यो जागर रहिरहोस्, सारा ठाउँमा प्रत्यक्ष रहिरहोस् भनेकन हरम हरि दैव कठै गरी नारायण।

खैचडी भजन समूहका हामी यहाँ हाम्रो टोली जम्मा 15 जनाको टिम छौँ। हामी आज त्यस्तै विशेष काम परेर चाहिँ यहाँ अरू साथीहरू 9 जना आउनुभएको छैन। यहाँ आज आउनु को को आउनुभएको छ भन्नुहुन्छ भनेदेखि वरिष्ठ हाम्रो यो टोलीको प्रमुख गङ्गाधर रेग्मी हुनुहुन्छ यहाँ वरिष्ठ सल्लाहकारमा। त्यसपछि हुनुहुन्छ यहाँ चाहिँ उपअध्यक्ष रामबहादुर बस्नेत। यतापट्टि हुनुहुन्छ हाम्रो कोष अध्यक्षमा अर्जुन बस्नेत। यतापट्टि सचिवमा म रामबाबु रेग्मी, त सल्लाहकारमा अर्जुन बहादुर रेग्मी पनि हुनुहुन्छ। अरू भाइ सदस्यहरू छन्। यस्तै भन्दै गरिकन यो हाम्रो संस्कृति खैचडी भजन चाहिँ नमासियोस् भनिकन, त्यसै कारणले आज हामी पनि दुई चारवटा लीला यसो भनौँ कि भनिकन यो हाम्रो सैलुङ्गेमा आएको आएन।

0: उतापट्टि के भएछ भन्नुहुन्छ भनेदेखि विष्णु भगवान्ले चाहिँ बलिले चाहिँ के भने झुक्क्याएर चाहिँ उसको दरबारमा चाहिँ के राख्छ चौकीदारको राख्न भनेर त्यहाँ विष्णु भगवान्लाई राखेछ र उता कैलाशमा चाहिँ के भएछ भने लक्ष्मी मातालाई यसो ध्यान विचार गरेर हेर्दाखेरि त विष्णु भगवान् कहाँ जानुभयो त भनेर यसो हेर्दा नदेखेर यसो ध्यान दृष्टिले विचार गरेर हेर्दाखेरि त उता बलिले ढोके पालेको राई छोडेको
1: कस्तो अठ नम्बर त हरि
0: हरम हरि दैव कठैवरी नारायण।

तत्तल माथि जानु पर्यो भनेर चाहिँ एउटा कस्तो किसिमले आउनुभयो भन्नुहुन्छ भनेदेखि बुढी बाहुनीको रूप धारण गरेर के कसैले नचिनिकन अनि त्यसरी चाहिँ अब चाहिँ म जान्छु विष्णु भगवान्लाई छुटाएर ल्याउनु पर्यो भनेर चाहिँ लक्ष्मी मातामा त्यस्तो बुढी बाहुनीको रूप धरेर चाहिँ हरम हरि दैव कठै वरि नारायण।

तलमा आउनुभयो. आइसकेपछि उता भन्नुहुन्छ भने बलि राजासँग भेट गर्नुभयो र चाहिँ अनि भन्नुभयो के भन्नुभयो भनेदेखि ओहो बलि राजाले चाहिँ होइन बाजे तपाईँ कहाँदेखि आउनुभयो छाडे दुःख पाउनुभयो कि के कसो हो भनेर चाहिँ बलिले सोद्धाखेरि उतापट्टि लक्ष्मी माता के भन्नुहुन्छ भनेदेखि हे परमात्मा भगवान् म साह्रै पीडित छु. मेरा कोही पनि छैनन् न माइती छन् न मेरा दाजुभाइहरू कोही पनि छैनन् त्यस कारणले म यसो घुम्दै फिर्दै डुल्दै यहाँ आएको. हरम हरि दैव कठैवरी नारायण लागिन बताउन.

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साईलाई दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साईलाई दाई, चरीको

मा नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमि मंदिर को दर्शन गरौ पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906466। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव रामबहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रि

0: सम्ममा यस मन्दिरमा आई पूजा पाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहि आएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिंगेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठीक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4, दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होव मेगु सिंखाम देव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्पो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तामाङ, निर्मा ढोलमो तामाङ, लालमाया तामाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026 बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार कार्यक्रम शुभ बिहानीमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म बिन्दा। प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा। सुन्दर बिहानीको जोश डाङ्गर र उमङ्ग बोकेर नयाँ दिनको सुरुवात गरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा शुभ बिहानीको सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईँसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलो 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मिठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँसँगै आउने गर्छौ, रमाउने गर्छौ। कार्यक्रममा हामी राशि फलम छ, कार्यक्रमका झलक अनि दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूले गाउनुभएका लोक भजनहरू पनि तपाईँलाई सुनाउनेछौ। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोशका साथ हामी अगाडि बढ़िरहेका छौं। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन एकदम तयार छौं। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढ़ाउनुपर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईँलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौं। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: बाली मर्न गयो, समुद्र तरियो, लंका पुरी खाग भयो, पछि रावण कुम्भकर्ण मरिगो, रामायण यति हो।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम पाइलेमा थपलो 7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आश्विन शुक्ल पक्ष सन् 2026 अक्टोबर 13 तारिक आश्विन 27 गते मंगलबार तृतीया तिथि दक्षिणायण शरद ऋतु रौद्र नाम सम्मत सर विशाखा नक्षत्र श्री वत्सजोग तुला राशिका पश्चिममा सेता चन्द्र आउँछ, सायद गर्दा लाभ हुने। आजका जोगिनी आग्रायमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 28:51 बोलेका छन्, उदय 6:03, अस्त 17:35 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्यको छ, खर्च गर्नुपर्ने समय आएको छ। अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ, त्यस्तो हो। धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस्, सम्पूर्ण राम्रो भएर जान्छ। वृष राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ, सम्मान हुने बेला पनि आएको छ। पढाइ लेखाइमा मन जानेछ, गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको सङ्गत नगर्नु, खराब मानिसहरूको सङ्गत नगर्नु अनि सज्जनको संगत गर्नु, अनि फेरि सज्जनको संगतबाट अनि बडो राम्रो हुन्छ, कतैबाट केही अवरोध पर्दैन, राम्रो विचारले काम गर्दै लैजानुस्, सफल हुन्छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई विदेश यात्राको लागि बडो उपयुक्त समय आएको छ र सानो मेहनतले अनि फेरि ठुलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ, समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन, त्यसबाट केही राम्रो हुने देखिएको छ। कन्या राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ, तपाईँले बोल्ने बोली त्यो बोली विश्वासिलो हुनेछ, आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नु पर्ने त्यस्तो अवस्था पनि आएको छ र अनि फेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने पात मार्ने गर्नु पर्दो छ भन्ने देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, मनस्थिति कमजोर हुन सक्छ, स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ, तपाईँको मन अलिकति ठुला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ। वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँको मान बढ्ने बेला आएको छ, सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ, यात्रा गर्ने जोग परेको पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ, तर ढिला नगर्नु होला, अनि मौका पर्छ पर्खेर बस्दैन, त्यसमा बडो होसियारका साथ काम गर्दै लैजाउ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ, गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जो पनि परेको छ, अनि गरिराखेको कामबाट केही लाभदायकको बेला पनि आएको छ, विचार पुर्याएर काम गर्नु। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ, व्यापार व्यवसायबाट लाभ हुन्छ, कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ, पशु चौपायबाट लाभ हुने छ, यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz करिपुर चली ग्राम दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाजाका साथ आजको राशिफल अंशबाट म गति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: श्रोताबिन राशिफल अंश सुनिसक्नु भएको छ। राशिफलमा आएका सन्देशले पक्कै पनि हामीलाई उत्साह, प्रेरणा अनि नयाँ कामका लागि ऊर्जा फार्छ नै। यसैले हामीले हाम्रो दैनिकीलाई अझै सुन्दर बनाउने प्रयत्न गरौं। अब भने दोस्रो अंश लामा राशिफल रहेको छ। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डोक्पा लामा।

0: Sohn.
1: Lass auf, er verlaat, dass sie denen was kann, sie war so leid, dass sie noch passen, oder? Und dies Patron, und dann lob, und go, so, go, sag mal. Und was dir bald so geht, und schon, und nie lass, lama, pachrin.
0: Aja Vikram Sambat 2083 असोज 27 गते अक्टोबर 13 तारीख मंगलवार बुद्धिस्ट पात्र अनुसार आज दावे सुम 3 गते गडुल निमा रा आजको जो कस्तो छ त आज नयाँ बच्चा जन्मेको नौरान गरी नाम राख्नु नमिल्ने जोगले बताएको छ आज छेवर गरी केश काट्ने दिन राम्रो देखेको छ खेजोर मेलुङ योग फल पनि राम्रो ठिकै देखेको छ आजको भूम अनि तुङ अर्थ जोगिनी अग्नाय परेको छ र आज अग्नि देवता जुरेको छ आज कुनको मन्त्र गर्नु भने तारा देवी को पूजा गर्नु होला तारा देवी को प्रार्थना गर्नु होला तारा देवी को मन्त्र जप्नु होला तपाईहरुले एकदम लाभदायी भएर जानेछ लो वर्ग
1: जीवालो भुसा गुरुको मिथुना जो सुख देखिएको छ धनुको तिथि धनु गर्नुस् पुण्य गर्नुस् राम्रो हुनेछ लाग लगाए गुरुको मिथुना जो राम्रो देखिएको छ सहयोगले राम्रै हुन्छ ताकलो बाग गुरुको मिथुना जो राम्रो देखिएको छ कुनै पनि बिघ्नबाट छैन सबै कुरा राम्रै हुनेछ ए ल बिरालो प्रभुको मिथुनलाई राम्रो देखिएको छ कुनै पनि बित्न पारा छैन सबै कुरा सफल हुनेछ ढुकलो कर्लो प्रभुको मिथुनलाई राम्रो देखिएको छ सबै कुरा सफल हुनेछ ढुल्लो नाक प्रभुको मिथुनलाई लाखा देखिएको छ सबै कुरा राम्रै हुनेछ कुनै पनि बित्न पारा छैन
0: तालो घोडा वर्गको मिथुनलाई लासा चार यात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू फैलिएर जाने देखिएको छ लुक्लो भेडा वर्गको मित्रलाई राम्रो यहाँले गरिराख्नु भएको कामहरू सफल भएर जानेछ टेलो बाँदर वर्गको मित्रलाई आज सिसा टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसाय केही वर्जित देखिएको छ झ्यालो चर वर्गको मित्रलाई आज सिसा तपाईँले पनि केही अप्ठ्यारो भोग्न पर्ने र केही तपाईँले नराम्रो खबरहरू सुन्ने केही अनावश्यक खर्च स्वास्थ्यमा हानि नोक्सानी पर्न सक्छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको कामहरू एकदम सफल भएर जानेछ फाक्लो भजेल वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् कुनै पनि त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू नभएको देखिन्छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नु होला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन हृदयले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठापूर्ण श्लोक तपाईँका लागि छाड्दैछु।

0: केसरा जे गर दसन प्रभु कर्ण छलीला उनै को चलदै न दुर प्रभु विषय यरुका कुनै को
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौं, मौलिक श्लोकहरू सुनाइरहेका छौं। श्लोकका पारखी हाम्रो धरोहर हाम्रा लोक संस्कृतिका उपासक आदरणीय ज्येष्ठ नागरिक अनन्त बहादुर कुँवरको यो श्लोक पछाडि अब भने दोलखा सैनुङ गाउँपालिका काटाकुटी निवासी आदरणीय ज्येष्ठजन हरिबहादुर कार्कीले गाउनु भएको यो निकै मर्मस्पर्शी श्लोक तपाईँलाई सुन्नुहोस्।

ददसै पैदाजी भरुको गराए मैले चैतन्य पारे ससै चैतन्य हुन गए सकल विद्या स्वरूपमा पछि लागे जन्म गर्न ती वर्मले व्ययहरूमा फाँसी घरका बाहिर

0: श्रोताबिन कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीलाई कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौं। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौं। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाज बजेको काल जय श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसक्यो। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौं हुर्क्यौं, यही संस्कारको रंगले रंगिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ, यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनी संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक, आदरणीय ज्येष्ठ नागरिकहरूका मिठा मिठा भजन श्लोकहरू सँगै राशिफल अंश लामा राशिफल यसै गरी रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम झलक आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँसम्म आउने नै छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली बिदा माग्छौ।
1: सारा धर्म पुराना का विषय बसा कथा सुनी लागे छेली सुधाउन कन सौन भनेका मुनि सोध छैन बाप गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवी हातको किताबमा निकै बेर थियो अगाडि पढिने थिएन केही पनि होलान् बर्मन बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेलाहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेछन्, मोबाइलमा भर्छन्, जान बुवा जाए उहाँ गएर भन्दै चाँडो भन्छन्, सबैले भरिन्छन् त्यहाँतिर हो छै कुण्डलमा बगे कि त्रिशुली भित्मा मिसिने खोला तपाईँ हामीको मरिने चोला माएन मर्नु होला शुद्ध जल पनि बग्दछ मनमतिजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्ने हौ तिमी पनि देख्दैन यो चित्तले हे भाइ हो मर्दछु मर्नलाई टर्दैन काल केही गरी मलाई बाँच्ने उपाय वर्षक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर

0: 哎，在你手来，有个五八的哥哥，扎起大路，就来卡在的五毛了。在那里的米大半夜里，八大里等待马老年的里，阿婆那姐们哥上马的哪个嘞？俺在那就问起哩，问阿婆哩，问哩问哩。ये बाबू पर की तलाई सिपालु छ हन्छु बम मल तलाई ये मूर्ख तत्व सबै विचार बगबात गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छादी मर्नु छ तैले नै त पछाडी भने उले धम्की दिन्छ
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 7 बजेको छ।

गर्नका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असो 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक

0: विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिंगेश्वर महादेव अम्बिका भगवती मन्दिर पौटी भैरुङ बेसी दोलखा।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि सेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठीक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763949616, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863364063, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति कालिङचो गाउँपालिका वडा नम्बर 4 दुलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: तुम्हारा टिकट हो गया, अगले महीने तुम नेपाल चलोगे, ठीक है?

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असोज महिनाको 27 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले दशैंमा महँगीको मार, नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी सहितबाट 15 करोड़ पीड़ितलाई भराउन आदेश, सड़क सुरक्षा चुनौती भन्दै 2.5 महिनामा 501 जनाको मृत्यु, भोटेकोशी बाढ़ी, बेपत्ता भएकाहरूको आधिकारिक विवरण एकिङ गर्न विशेष प्रक्रिया निर्धारण, मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकारोक्ति लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। दशैंमा महँगीको मार, दुई दशक अघि नै गायक योगेश स्वर आमात्यले गाएका थिए दशैं नै हो कि यो मेरो दशा कति आएको। दशैंमा खर्च बढ्ने खर्च र आम मान्छेले बेहोर्नु पर्ने आर्थिक अभावको मनोसामाजिक विषय गतिलो गीतले बोलेको छ। यसपालिको दशैंमा यो गीत थप सान्दर्भिक यसकारण बनेको छ कि हरेक चीजमा अचकले महँगी बढेको छ। अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर, दश भदौमा भोटेकोशीमा भयानक बाढ़ी आए ता पटक पटक भारी वर्षा, बाढ़ी पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्त कपड़ा लगायत हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत वर्षको दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटा स्थापनाको भोलिपल्टको बजार मूल्यको तुलना गरिएको छ। कालीमाटी बाहेक अन्य चोक र किराना पसलबाट बिक्री हुने भाव झन महँगो पर्छ। गत वर्ष घटा स्थापनाको भोलिपल्ट अर्थात 8 असोजको तुलनामा सोमबार कालीमाटीमा तरकारीको भाव 341% बढ़ेको छ। अघिल्लो वर्ष 17 रूपियाँ प्रति केजीमा कारोबार भएको लाम्चो भण्टाको मूल्य 75 रूपियाँ पुगेको छ। त्यस्तै 68 रूपियाँ प्रति केजीमा कारोबार भएको हरियो धनियाँ अहिले 250 रूपियाँमा कारोबार भएको छ। यो वृद्धि दर 267% हो। भान्सामा नियमित रूपले खपत हुने आलु र प्याजको भाव पनि ठूलो अन्तरले बढ़ेको छ। गत वर्ष 54 रूपियाँ प्रति केजी पाउने आलु अहिले 77 रूपियाँ पुगेको छ। त्यस्तै सुकेको प्याज 131% बढ़ेर 82 रूपियाँ प्रति किलोमा कारोबार भएको छ। गत वर्ष सुकेको प्याज कालीमाटीमा औसत मूल्य 35 रूपियाँ प्रति केजी रहेको थियो। कालीमाटी बजारमा आलु र प्याजको थोक कारोबार गर्दै आएका व्यवसायी प्रकाश गजुरेले उत्पादनमा गिरावट आएका कारण आलुको भावमा असर परेको बताउनुभयो। यद्यपि बजारमा 22 देखि 80 रूपियाँ प्रति केजीसम्म भावमा आलुको कारोबार भइरहेको उहाँले बताउनुभयो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। सड़क सुरक्षा चुनौती, 2.5 महिनामा 501 को मृत्यु। सड़कमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढ्दो छ। चालकको लापरवाही, तीव्र गति, ट्राफिक नियमको उल्लंघन तथा सड़क र सवारी साधनको अवस्थाका कारण हुने दुर्घटनाले हरेक वर्ष ठूलो मानवीय क्षति बेहोर्दै आएको छ। चालु आर्थिक वर्ष 2083-84 साउन 1 गतेदेखि असोज 20 गतेसम्म मात्र देशभर 6164 सवारी दुर्घटना हुँदा 501 जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर 9979 जना घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार घाइते मध्ये 1415 जना गम्भीर र 8564 जना सामान्य घाइते हुनु भएको छ। सो अवधिमा दुर्घटनामा 9574 वटा सवारी साधन संलग्न भएका छन्। मृत्यु हुनेमा पुरूषको संख्या बढ़ी छ। 501 मृतक मध्ये 371 पुरूष, 79 महिला, 21 बालक र 9 बालिका रहेको बताइएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। भोटेकोशी बाढ़ी, बेपत्ता भएकाहरूको आधिकारिक विवरण एकिङ गर्न विशेष प्रक्रिया निर्धारण। सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिङ गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना
रहेका पालिका जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरण मार्फत यो विवरण एकिङ गरिनेछ। नेपाली नागरिकहरूको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको म्यादेदी निवेदन आह्वान गर्नेछन्। बेपत्ता परिवारले नाता प्रमाणित र सुघोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएको हकमा भने स्थानीय प्रहरी र वडा सचिवको रूहभरमा सजमिन मुचुल्का उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोध समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरी प्राधिकरण र प्रदेशको मन्त्रालयमा विवरण पठाउनेछ। त्यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनैतिक नियोगबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाको लागि प्रक्रिया अघि बढ़ाइने प्राधिकरणले जनाएको छ। सरकारले भोटेको सिबाडीमा बेपत्ता भएका पनि मृत घोषणा गर्ने तयारी गरेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकारोक्ति। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गर्नुभएको छ। स्वास्थ्य पत्रकार मञ्चले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। पौडेलको अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वेक्षण अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। भूटानी शरणार्थी प्रकरण पूर्व मन्त्री रायमाझी सहितबाट 15 करोड़ पीड़ितलाई भराउन आदेश। जिल्ला अदालत काठमाडौँले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्व गृहमन्त्री सहित उच्च पदाधिकारी विरूद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले गत असार 30 गते उप प्रधान तथा नेकपा एमालेका नेता टुपबहादुर रायमाझी सहित पूर्व गृह मन्त्री एवं कांग्रेस नेता बालकृष्ण खान, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहितलाई दोषी ठहर गरेको थियो। अदालतले जाहेरवाला पीड़ितहरूको दावी बोमजिम मुख्य आरोपीहरू सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल, सागर राई आदिबाट बिगो असुल उपर गरी पीड़ितलाई भराइदिन आदेश दिएको हो। करोड़ौं रूपियाँ ठगीमा परेका 59 जना भन्दा बढ़ी पीड़ितको हकमा कसको बिगो कुन प्रतिवादीबाट असुल उपर हुने भन्ने स्पष्ट सूची तयार पारिएको छ। साथै कसुरदारहरूबाट अपराध पीड़ित संरक्षण ऐन अनुसार क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न भनिएको छ। अदालतको फैसलाको पूर्ण पाठ अनुसार जाहेरीकर्तालाई रकम फिर्ता गर्नुपर्नेमा सबैभन्दा बढ़ी दायित्व दाङका सन्देश शर्माले तिर्नुपर्नेछ। शर्माले 38 जनासँग रकम लिएको देखिएको भन्दै पीड़ितलाई 7 करोड़ 74 लाख रूपियाँ फिर्ता गर्न आदेशमा भनिएको छ। यो खबर आज रातो पार्टीले लेखेको छ। दोलखाको सदरमुकाम चरीकोटमा बजार अनुगमन गरिएको छ। अनुगमनको क्रममा अधिकांश पसलहरूमा खान अयोग्य म्याच सकिएका बिस्कुट लगायतका खाद्यान्न सामग्रीहरू बिक्री वितरण भइरहेको पाइएको भीमेश्वर नगरपालिकाले जनाएको छ। भीमेश्वर नगरपालिकाको अगुवाईमा अनुगमन गरिएको हो। अनुगमनको क्रममा कतिपय पसलमा म्याद गुज्रिएका सामान राखिएको, नगरपालिकामा व्यवसाय दर्ता नभएको, साइनबोर्ड नभएको, मूल्य सूची नभएको जस्तो समस्या देखिएको बताइएको छ। नगरपालिकामा व्यवसाय दर्ता नभएको, साइनबोर्ड नभएको, मूल्य सूची नभएको र पसलहरूलाई 3 दिनभित्र कानूनी प्रक्रिया पूरा गर्न नगरपालिकाले लिखित निर्देशन दिएको छ। निर्देशन पालन नगरे कार्यवाही गरिने नगरपालिकाले चेतावनी समेत दिएको छ। त्यसै गरी नगर प्रहरीले हिजो चरीकोटको साटो बाटोको फुटपाथमा राखेर बिक्री गरिएको सामग्री जफत गरेको नगरपालिकाले जनाएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाको मैना पोखरीमा मुख्य कार्यालय रहेको देशकै नमूना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको इकाईगत रूपमा 33 वार्षिक साधारण सभा अन्तर्गत चरीकोट सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ। सहकारी संस्थाको वार्षिक साधारण सभामा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक प्रेमप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
2050 सालमा स्थापना भएको सहकारीमा गत भदौ महिनाको मसान्तसम्म कुलपुजी 2,63,51,37,331.60 रुपियाँ रहेको छ भने सहकारीमा 34,379 जना शेर सदस्य रहनु भएको छ। सहकारी संस्थाले असोज 20 गतेबाट एकैगत रूपमा 33 औं वार्षिक साधारण सभा गर्न सुरु गरिरहेको छ। दोलखामा यात्रुको सुरक्षा तथा सहज यात्राको लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा जिल्लाको चरीकोट, सिंगटी, जिरी, खरीडुङ्गा, केनेटार, तामाकोशी बजारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। निर्माण सुरु भएको छ वर्षपछि रामेछापको दुर्गम हिमाली क्षेत्र रौमाकुण्डा गाउँपालिकामा 10 शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। अस्पतालको भौतिक संरचना तयार भए पनि आवश्यक जनशक्ति व्यवस्थापन गरेर पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने चुनौती देखिएको छ। उमाकुण्डा गाउँपालिका 2 बाम्ती भण्डारमा निर्माण भएको आधारभूत अस्पतालमा संघीय सरकारको 8,49,00,000 गाउँपालिकाको 70 लाख रूपियाँ गरी कुल 9,19,00,000 रूपियाँ खर्च भएको छ। मतदाता नामावली अध्यावधि तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम अनुसार जिल्लाको सिन्धुली जिल्लामा मतदाता नामावलीबाट 1,232 जनाको नाम हटाइएको छ। स्थानीय तहका वडा पञ्जीधिकारीको कार्यालयबाट प्राप्त विवरणका आधारमा मृत्यु भएका मतदाता र मतदाता नामावलीमा दोहोरो नाम समावेश भएका व्यक्तिहरूको नाम हटाइएको हो। नेपालीहरूको महान चाड बडा दशैं तिहार तथा छठ पर्व नजिकै गर्दा काठमाडौँ उपत्यकावासीले बेलम्ची खानेपानीको आयोजनाको पानी चाँडोभन्दा चाँडो वितरण गर्न माग गरेका छन्। चाड पर्वको समयमा पानीको माग अत्याधिक हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाडौँवासीको भनाइ रहेको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855106677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
8: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
7: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
8: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
7: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
7: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
11: ड्राइवर माइलो मोटर चलाउँदै
12: ए माइला गुरुजी।
13: हजुर साहब,
12: लाइसेन्स निकाल्नु न त गुरु।
13: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
12: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
8: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
7: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
7: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
14: होइन, के एक्लै गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
14: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
14: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको?

0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठुकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
3: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टीलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ, समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ, साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068595।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण

0: पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
3: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
4: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्रदेव त बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
4: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू। लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841-57-70-69।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-39-92-92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू।
8: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाखेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
2: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
2: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
9: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य ज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाइ मिति र स्थान, इकाइ नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्कवेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाइ नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाइ नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबीथान हाट घर, इकाइ नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाइ नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाइ नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाइ नम्बर 7 असोज 30 गते जनउपकार साहकोश परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074-34 ख-बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्क बहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, दोलखा।

0: California. Extreme energy drink.
1: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका साथ मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका साथ, मार्बु दोलखा। कुमार फेन्सी पसल एण्ड सप्लायर्स। यहाँ दशैं तिहारको अवसरमा विशेष छूटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एण्ड सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कुमार फेन्सी पसल एण्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर। आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट: 3,035 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 25-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,032 पर्ने ज्याकेट 2,000, 3,035 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250-350-500 सेलमा उपलब्ध छन्।
2: एउटै छानामुनि चप्पल, जुत्ता, टी सर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
1: ब्रान्डेड सामानहरू: बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जिन्स प्यान्ट, टी सर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एण्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
1: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफ्रोय ने जागिर खाने मौका तो आको थियो ने पर
1: सर सर केही सोचेर बस्ने होइन मारी जागिर को अवसर आको छ भने गएर खाइहाल है
0: आफ्रोय ने अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भन्दियो त सकिगो नि
1: हेर हेर इनका मोटा बुद्धि जागिर खाना पञ्च सिप चाहिन्छ माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
2: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
4: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
2: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
4: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
2: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
4: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9914842142 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा
2: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ
4: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्
6: यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9944648862 9944648862
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सर्सोको तेल उपलब्ध छन् लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
9: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
2: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
1: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
2: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
1: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिप्सिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
2: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
1: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
2: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
1: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिन्चो गाउँपालिका 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकुभूमि माध्यमिक विद्यालय कालिन्चो गाउँपालिका 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार, साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी, बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
2: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049411004 र 049411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
2: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
1: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacetan वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
2: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ।
1: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814086542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
5: The Rising Star. Rising Star? Rising Star?
6: Yes, the Rising Star School.
7: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
7: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
1: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
2: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
1: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841885349 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0494101132 इमेल sharewotiengliss@gmail.com
8: अविनाश तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
4: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको साउन 29 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
4: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
2: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
4: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
1: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 असोज 11 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्तावहरू सञ्चालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
2: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका वडा नम्बर 7 सिद्का सुनखानी दोलखा।
1: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
2: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित।
1: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल असोज 24 गते शनिबार, स्थान काठमाडौँ, क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू, समय बिहान 10 बजेदेखि 2 बजेसम्म, असोज 27 गते मंगलबार, संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1-2 का सबै, समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर शिरडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेटद्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09 93, 98 41 87 09 93, सादो बाटो चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: दोलाखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
2: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
3: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
3: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सारस्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी।

0: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
1: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिंचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
0: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू एक टीममा 12 जना खेलाड़ी 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाणपत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855106038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी दुलोखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आदि चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन, कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरा शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होब मेगो सिंखाम घेव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौ टाजी छेलिङ गुम्बाको लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाई श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा, घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा, घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बाख्रा पालन किसान प्रोत्साहन तथा खसीबोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला मध्याह्नको 12 बजेको छ।

0: भनेर यता उता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।

0: ए माइला गुरुजी।
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरीकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
7: नमस्कार, रेडियो सुनेर बस्नुहुने सम्पूर्ण नेपालीहरूमा सांगीतिक अभिवादन टक्राउँदै आज भने हामी दशैं तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा छौं। देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यो दशैं तिहारको शुभकामना व्यक्त गर्दै यति बेला भने तपाईँहरूको लागि कार्यक्रमको शुरूआतमा यो मर्मस्पर्शी विशाल रायमाझी त्यसै गरी लक्ष्मी बस्नेतको यो दशैं तिहारको गीत प्रस्तुत गर्दैछौ।

0: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोग

0: लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँडरक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्। कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँडरक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँडरक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको

0: कार्य योजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
0: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा। सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कस्तो दाँत दुखेको अघि याद पनि सुन्ने छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
1: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्रदेवल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई
0: त्यहाँ चाहिँ के हुन्छ नि
1: त्यहाँ के हुँदैन नपत्याए सुन त
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेष सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
9: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
9: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
4: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा
9: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
4: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
9: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा
4: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा
9: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल आश्विन 20 गते मंगलबार कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045315 नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु नामदु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045319 वडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिप्सिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
4: मिति 2083 साल आश्विन 22 गते बिहीबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
9: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
4: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
9: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
4: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
9: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
4: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनु भएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
9: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com@jansachetan sakos5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट मिति 2083 साल असोज 10 गते देखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
4: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
9: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन, तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
9: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 काभ्रे दोलखा।
10: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा।
11: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
12: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।

0: बात करो बना। हेलो बा।
1: वो कांचे चोरा।
0: हजुर बा।
1: माँ तीर्थ व्रत इने यस पाली मक्सिरा बिहे गर्नु पर्छ, पैसा जम्मा गरेर राख है।
0: हुन्छ बा हुन्छ ल, फोन गर्न पास होइन, पहिले पैसासम्म जम्मा गरेर राख्नु है भन्छन् त बाले। खर्च त पन्ध्र पो लाग्छ त, सुन किन्न पर्यो 12 तोला, जन्ती ल्याउनु पर्यो, भोज खानु पर्यो 14 लाख। सकिँदैन सकिँदैन, बरु लप परा गरी उडाइन्छौ। ओ केटा, म त लप परा गरी उडाएर ल्याउने, त्यहाँ घर आउँला भन्दै आएको।

0: ए बुढी माउ नरिसाउ क्या केटी लछिङी छ
1: खुद छे लछिङको अहिले मागेर बिहा गरेको भए ठूलो तिलरी पाइन्थ्यो नि
0: आउँछ कि आउँछ

0: यो आत्ता सबैका जोडी जोडी देख्छु त मैले त
1: दसैँ आयो सर घर जान पाएन यस्तो नाचो गाउँ भनेर
0: ल ठिक छ आज म गीत गाउने तिमीहरू नाच्ने ल

0: के आत्ता सबैका जोडी जोडी देख्छु त मैले त
1: दसैँ आयो सर घर जान पाइएन यस्तो नाचो गाउँ भनेर
0: ल ठिक छ आज म गीत गाउने तिमीहरू नाच्ने ल

0: here? Extreme energy drink.
1: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका साथ मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना स्थिर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते, स्थान पशुपति धर्मशाला।

0: रिमालगाउँ समय बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844145863 र 9866019576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका 7, मार्बु, दोलखा। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, यहाँ दशैं तिहारको अवसरमा विशेष छुटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एन सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: कुमार फेन्सी पसल एण्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर। आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट। 3,350 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 25-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप शर्ट 1,000, 3,320 पर्ने ज्याकेट 2,000, 3,350 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250-350-500 सेलमा उपलब्ध छन्।
1: एउटै छानामुनि चप्पल, जुत्ता, टी शर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
0: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जीन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
1: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एण्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
0: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
2: आपको ने जागिर खाने मौका तो आको थियो नि तर
3: तर सर केही सोचेर बस्ने होइन मारी जागिर को अवसर आको छ भने गएर खाइहाला है
2: आपको ने अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भन्दियो त सकिगो नि
3: हेर हेर इनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
4: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ

पुराण त्यान माहिक्य मा सादर निमंत्रणा नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण पितृमोक्ष सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98512 45779, 98549924 09, 98449994, 98146999945, 98446056550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
6: शैक्षिक सत्र 2082मा कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 देखि कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा

0: अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
1: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष संचालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 संचालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841085349 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0494410132 इमेल sharesarewotiengliss@gmail.com
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz

छैन, अब हामी दुईजना मात्र छैनौ। अब हामीले हाम्रो बच्चाको लागि पनि केही सोच्नुपर्छ। त्यसैले म केही वर्षको लागि विदेश जान्छु सानी।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
5: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभाका प्रस्तावहरू: संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
4: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचोक गाउँपालिका वडा नम्बर 7 सिद्का सुनखानी दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142412। भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
8: हेलो
9: हेलो हजुर दाई।
8: बहिनी म आउँदैछु ल, खै आमालाई फोन देऊ त।
9: आमा आमा दाईको फोन आएको छ, दाई आउँदैछ रे।
8: आमा म आउँदैछु ल,

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।

0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98-61-90-64-86। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 3 बजेको छ।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: आया आया
8: होइन ए हजुरआमा के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
8: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
8: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: ले मनले चिताएको इच्छा पूरा हुने जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर पौटी भैरुङ बेसी दोलखा।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349616, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामुनि चेतीदेवी मन्दिर संरक्षण समिति कालिङ्सो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होब मेगु सिंखाम ध्येव चेनमा पुगोस् भनी र फब छेरी शिले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेवा कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी झेलिङ गुम्बाका लामा गुरुहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरुहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरुहरूको बहोलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रविना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौं।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
4: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
5: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।

0: Philip on ya. Extreme energy drink.
1: Driver mama ila motor chalau dai. ए माइला गुरुजी
2: हजुर साहब
1: लाइसेन्स निकाल्नु न त गुरु
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर यसो मिलाइदिनु न साहब
1: चुप
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन त्यसो हो भने अब ढिला नगर्नुस् सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुस्
4: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन् समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
5: ट्राफिक नियमको पालना गरौं दुर्घटनाबाट बचौं र बचाऊ
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649608 9844649608।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन

0: गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
0: यो रेडियो सैलुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको तामाकोसी गाउँपालिकामा घाँस काट्ने क्रममा भीड़बाट लडेर एक वृद्धको मृत्यु। दोलखाको सुदूरमुकाम चरीकोटमा रक्तदान कार्यक्रमको आयोजना। 27 प्रिन्ट रगत संकलन लगायतका स्थानीय प्रसंग सहित आफ्नो पार्टीका सांसद खगेन्द्र सुनबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़ाइसकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। ले सांसद खगेन्द्र सुनवारमाथि छानबिन थालेको छ। सांसद सुनवारको विषयमा गम्भीर विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यान आकर्षण भएको राष्ट्रपतिले जनाएको छ। पार्टीको केन्द्रीय अनुसन्धान आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवान्छनीय धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सुनारमाथि लागेको आरोपबारेमा अनुसन्धानको लागि राज्यका निकायलाई पनि सघाउन उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनवारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। आफ्नो भनिएको विवादास्पद अडियो सार्वजनिक भएपछि सुनवारले आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै आरोप प्रमाणित भए कानूनी प्रक्रियाको सामना गर्न तयार रहेको बताउनु भएको हो। सुनवारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै आफूमाथि उठेका प्रश्नको जवाब दिन तयार रहेको उल्लेख गर्नु भएको हो। आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने उहाँको भनाई रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 2082/83 वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको हो। उहाँले हुलाक सेवालाई बदलिदो परिवेश अनुसार परिष्कृत गर्दै लैजान आवश्यक रहेको समेत बताउनु भएको छ। सरकारले हुलाक कार्यालय मार्फत घर घरमा राहदानी पुर्याउन तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्व बढ़ेको उहाँको भनाई रहेको छ। दोलखाको तामाकोसी गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर 1 भीरकोटको माझी गाउँका 66 वर्षीय नूर बहादुर खड्काको माझी भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घाँस काट्ने क्रममा भीरबाट करिब 40 मिटर तल खसेक्नु भएको खड्काको शव रूखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। दोलखाको सुदूरमुकाम चरीकोटमा आज रक्तदान कार्यक्रम गरिएको छ। नेपाल प्रहरीको 71 औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा 27 जना रक्तदाताले रक्तदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेट लगायतको सहभागिता रहेको थियो। जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको गत भदौ महिनासम्मको कुल पुँजी 2,63 अरब रूपियाँ भन्दा बढ़ी पुगेको छ। जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर 5 महिना पोखरीमा मुख्य कार्यालय रहेको त्यसकै नमूना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष 2082/83 भदौ मसान्तसम्मको कुल पुँजी 2,63,51,33,331 रूपियाँ 60 पैसा पुगेको सहकारी संस्थाले जारी गरेको गत आर्थिक वर्षको त्यही विवरणमा उल्लेख गरिएको छ।
काभ्रे प्लाञ्चोको पनौती नगरपालिका वडा नम्बर तीन कुसा देवीका 40 वर्षीय गणेश सापकोटा पक्राउ पर्नुभएको छ। सार्वजनिक बिदाको दिन असो 24 गते सरकारी सवारी साधन दुरूपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोका सूचना अधिकारी रविन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असो 25 गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकमा उपस्थित गराइएको छ। सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। अवस्था यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर।

0: नमस्कार, साँझ सबैको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आफ्नो सांसद खगेन्द्र सुनवारमाथि छानबिन थालिएको राष्ट्रिय स्वतन्त्र पार्टीको दावी। रासोपा सांसद खगेन्द्र सुनवार सुनारमाथि छानबिन गर्न सरकारसँग नेकपा एमालेको प्रचार विभाग प्रमुख नेर आचार्यको माग। आतंकवाद र बहुराष्ट्रिय अपराधी विरूद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्ध रहेको गृहमन्त्री सुधन गुरूङको भनाई। मुलुकको राजनीतिमा अनिश्चित र अनिश्चितताका कालो बादलहरू मडारिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको दावी। र पाकिस्तानमा रेल दुर्घटना हुँदा 6 जनाको मृत्यु, 30 जना घाइते। राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नु भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्न भएको हो। सरकारले राष्ट्रपति समक्ष 3 वटा अध्यादेश जारी गर्नको लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नु भएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपका सम्बन्धमा आन्तरिक छानबिन र उठेको प्रश्नमाथि ध्यान आकर्षण भएको रासोपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव वा अनछनीय धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेकपा एमालेको मंगिरमा हुने राष्ट्रिय भेलाको तयारी शुरू भएको छ। मंगिर 2 र 3 गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार पहिलो बैठक बसेको हो। पार्टीका उपमहासचिव लेखराज भट्ट, सचिव द्वय भानुभक्त ढकाल र महेश बस्नेत सहितको उपस्थितिमा बसेको बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको एमाले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले आतंकवाद र बहुराष्ट्रिय आपराधिक विरूद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतमा बसेको पहिलो डोमेस्टिक गृहमन्त्री स्तरीय बैठकलाई मंगलबार सम्बोधन गर्नुहुँदै गृहमन्त्री गुरूङले सुरक्षित सूचना आदान प्रदान, संगठन र संयात्मक प्रयासमा क्षेत्रीय राष्ट्रबीच सहकार्य हुनुपर्ने कुरामा जोड़ दिनु भएको हो। उहाँले पहिले गरिएका प्रतिबद्धताहरूको समयमा नै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको हो। उहाँले हुलाक सेवालाई बदलिदो परिवेश अनुसार परिष्कृत गर्दै लैजान आवश्यक भएको बताउनु भएको छ। नेकपा एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यले रासोपा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ। सामाजिक सञ्जाल मार्फत आचार्यले सार्वजनिकको अडियो गम्भीर भएकाले सरकारले तत्काल छानबिन थाल्नुपर्ने माग राख्नु भएको हो। रासोपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ उहाँले लेख्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेको आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। आफ्नो भनिएको विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक हुनुहुँदै आरोप प्रमाणित भए कानूनी प्रक्रियाको सामना गर्न तयार रहेको बताउनु भएको हो। उहाँले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्नुहुँदै आफूमाथि उठेका प्रश्नको जवाब दिन तयार रहेको उल्लेख गर्नुभएको हो। प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले मुलुकको राजनीतिमा अनिश्चित र अनिश्चितताको कालो बादल मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र शक्ति राप्रापा भएको जिकिर गर्नुभएको हो। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकका अन्य राजनैतिक दलहरू असफलताको बाटोतर्फ गइसकेको बताउनु भएको हो। अब एकैछिन व्यापारिक विश्राम।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
2: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा

0: सैलुंग सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको तामुक्सी गाउँपालिकामा घाँस काट्ने क्रममा भीड़बाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको तामुक्सी गाउँपालिका वडा नम्बर एक भेरकोट माझी गाउँका 66 वर्षीय नरबहादुर खड्काको माझी भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घाँस काट्ने क्रममा भीरबाट करिब 40 मिटर तल खसेको खड्काको शव रूखमा अड्किएको अवस्थामा फेला परेको हो। दोलखाको सदरमुकाम चरीकोटमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। नेपाल प्रहरीको 71 प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा 27 जनाले रक्तदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जनसचेतन पत्र तथा ऋण सहकारी संस्थाको दोलखाको गत भदौ महिनासम्मको कुल पुँजी 2,63 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर 5 महिना पोखरीमा मुख्य कार्यालय रहेको देशकै नमूना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको चालू आर्थिक वर्ष 2082-83 भदौ मसान्तसम्मको कुल पुँजी 2,63,37,331.60 रूपियाँ पुगेको सहकारी संस्थाले जनाएको छ। काभ्रे प्लाञ्चोको पनौती नगरपालिका वडा नम्बर 3 कुसादेवीका 40 वर्षीय गणेश सापकोटा पक्राउ पर्नु भएको छ। सार्वजनिक विदाको दिन असोज 24 गते सरकारी सवारी साधन दुरूपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उहाँ पक्राउ पर्नु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोका सूचना अधिकारी रविन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोका आधारमा सापकोटालाई असोज 25 गते पक्राउ गरिएको बताउनुभयो। नेपाली कांग्रेसको खुला सहमहामन्त्री पदमा दोलखाका अजय बाबु शिवकोटी र रामहरि खतिवडा

0: हुनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला सहमहामन्त्री पद मतगणनाको अन्तिम परिणाम अनुसार दुलाखाको व्यवसाय नगरपालिका वडा नम्बर 81 शिवाकोटी र खतिवडा निर्वाचित हुनुभएको हो। बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेर वार्षिक 3 करोड़ बढ़ी आमदानी गरेका छन्। हामीले घर गाउँमै बसेर गाई भैंसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौं। कृषक कमला प्रसाद तिमल सिन्हाले भन्नुभयो, उत्पादन गरेको दूध गाउँमै बेचिरहेका छौं। तिमल सिन्हाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेको समेत बताउनुभयो।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब बाँकी प्रसंगहरू। काठमाडौँको तारकेश्वर नगरपालिका 6 हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरिएको छ। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार 2 राउण्ड हवाई फायर गरेर पर्साका बसुदिन मियालाई पक्राउ गरिएको हो। उहाँका साथबाट 300 ग्राम खैरो हिरोइन बरामद भएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी सुभाष बोहराले जानकारी दिनुभयो। मुगुमा धारिलो हतियार प्रहार गरी 75 वर्षीय वृद्धको हत्या भएको छ। छायानाथ नरारा नगरपालिका 5 कार्की बाडाका 75 वर्षीय धनवीर कामीको मंगलबार बिहान कुडा प्रहारबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंगलबार बिहान करिब 8 बजे र 20 मिनट जाँदा सोही ठाउँका 32 वर्षीय अजवीर कामीले घरको आँगनमा बसिरहेको बेला धनवीरमाथि धारिलो हतियार कुडा प्रहार गर्नुभएको थियो। हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएको धनवीरलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल मुगु पुर्याइएको थियो, तर अस्पताल पुर्याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको थिए। जेजी आन्दोलनमा सहभागी हुँदा पक्राउ पर्नुभएका आमाहरूको सिंह दरबार अगाडि धर्ना दिएका छन्। गत वर्ष भदौ 23 र 24 गते भएको जेजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहनुभएका आमाहरूले आज सिंह दरबार अगाडि धरना दिनुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पंजाब प्रान्तमा मंगलबार बिहान रेल दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ, 30 जना घाइते हुनुभएको छ। कराचीबाट पेशावर तर्फ गइरहेको रहमान बाबा एक्सप्रेस शेरशाह पुल नजिकै पटरीबाट खसेको हो। प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै उद्धार र उपचारमा तीव्रता दिन निर्देशन दिनुभएको छ। रेल दुर्घटना हुँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 30 जना घाइते भएको बताइएको बीबीसीले जनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रहरी अनुसन्धानलाई निष्पक्ष तथा सांसद खगेन्द्र सुनारमाथि छानबिन थालिएको राष्ट्रिय स्वतन्त्र पार्टीको दावी। रासोपा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न सरकारसँग नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यको माग। आतंकवाद र बहुराष्ट्रिय अपराध विरूद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता रहेको गृहमन्त्री सुदन गुरूङको भनाई। मुलुकको राजनीतिमा अनिश्चित र अनिश्चितताका कालो बादलहरू मडारिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको दावी। र पाकिस्तानमा रेल दुर्घटना हुँदा 6 जनाको मृत्यु, 30 जना घाइते। हवस् त, सैलुङ समाचारबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: हजुर बुबा, नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृमोक्ष पिण्डदान, पुनः पुनः महाश्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री अम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेटद्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना, बस्न, अटो रिक्सा, डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
1: हार्दिक मंगलमय शुभकामना।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: आनन्द प्रसाद पोखरेल, पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य। हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: छविलामा अध्यक्ष कल्पना उप्रेती, उपाध्यक्ष बैतेश्वर गाउँपालिका दुलखा।
0: विजयदशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं, नखेलाउं। दशैं, तिहार, छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप, सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन, एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
1: वासु श्रेष्ठ वडा अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 परिवार दुलखा। हार्दिक मंगलमय शुभकामना।
2: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
1: भरत बहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता।
0: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उपप्रमुख, भीमेश्वर नगरपालिका, चरीकोट।
1: हार्दिक मंगलमय शुभकामना।
2: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: डबल पाण्डे केन्द्रीय सदस्य नेकपा एमाले।
1: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण श्रमिक मजदूर उद्योगी व्यापारी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: दान बहादुर विमली अध्यक्ष जी फण्ड परिवार दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मंगलमय शुभकामना।
1: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसर में राजनीतिक दल में आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति को कामना गर्दछु।
0: दिल्ली बराइली सदस्य केन्द्रीय लेखा आयोग नेकपा एमाले।
2: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक छोरलोपा कन्स्ट्रक्सन प्रणाली सीआरसी दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: विश्वास कार्की अध्यक्ष उमा लुङ्गेली मगर उपाध्यक्ष गौरीशंकर गाउँपालिका दोलखा।
3: हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। प्रोभाइडर हरिओली रमाइलो घर रिसोर्ट परिवार चरीकोट दोलखा। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: प्रोप्राइटर हीरा बहादुर घतानी बाँचीला विद्युतीय ठेकी भाँडा उत्पादन उद्योग भीमेश्वर नगरपालिका 4 जिलु बाँचीला दोलखा।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भेमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
3: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: मित्रबहादुर जिरेल प्रमुख, कृष्णमाया बुढाथोकी उपप्रमुख, जिरी नगरपालिका दोलखा। हार्दिक अनुरोध।
0: कालिङचो गाउँपालिका वडा नम्बर 4 मदिरा न्यूनीकरण गर्नको लागि वडामा रहेका सम्पूर्ण होटल तथा पसल व्यवसायीज्यूहरूले टुकी सिबिनबाट सञ्चालित ओसेली परियोजना तथा वडा कार्यालयले जारी गरेका शर्तहरू पालना गरिदिनु हुन अनुरोध गर्दछौ।
3: नेपाल सरकारको नियमानुसार सम्बन्धित निकायबाट अनुमति लिएर मात्र होटल तथा पसल सञ्चालन गर्नुपर्नेछ। मदिरा बिक्री वितरण साँझ 6 बजेदेखि साँझ 8 बजेसम्म मात्र बिक्री वितरण गर्न पाइनेछ। 18 वर्ष मुनिका बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलालाई बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ।
0: सार्वजनिक स्थल आसपासमा 200 मिटर क्षेत्रभित्र धुम्रापान तथा मद्यपान बिक्री वितरणमा रोक लगाइएको छ। शर्त पालना नभएमा नेपाल सरकारको नियम अनुसार कार्यवाही गरिनेछ। स्वस्थ जीवनको लागि धुम्रपान र मद्यपान त्यागौं, आफू पनि स्वस्थ बनौं र आफ्नो परिवार तथा समाजलाई पनि स्वस्थ बनाऊ।
3: नेपालीहरूको महान पर्व 2083 बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दीपक खुलाल, वडा अध्यक्ष, कालिङचो गाउँपालिका वडा नम्बर 4 दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: अर्जुन प्रसाद शिवाकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष, कालिङचो गाउँपालिका परिवार, दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हीरा कुमार तमाङ अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष, मेलुङ गाउँपालिका परिवार, मेलुङ दोलखा।
0: हार्दिक मंगलमय शुभकामना। विजयदशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा संस्थाका आदरणीय सेल सदस्यज्यूहरू, बाल बचतकर्ताहरू, शुभचिन्तकहरू, सहकारी कर्मीहरू तथा सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो चाड पर्वले हामी सबैमा आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ प्रगाढ बनाउँदै हरेक परिवारमा आर्थिक समृद्धि, खुशी र उमङ्ग ल्याओस्।
2: कृष्ण बहादुर गौतम अध्यक्ष, समस्त मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, भीमेश्वर नगरपालिका 6 चरीकोट, दोलखा।
0: विजयदशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाड पर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं, नखेलाउं। दशैं, तिहार, छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप, सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन, एक अर्काप्रति आत्मीयता प्रदर्शन गरौं।
2: मिनकुमार शिवाकोटी, बैतेश्वर गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष, नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य र वाइसएल नेपाल केन्द्रीय सचिव।
0: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नवराज कार्की, निवर्तमान वडा सदस्य, सैलुङ गाउँपालिका वडा नम्बर 5, युगान्तकारी कृषि सहकारी संस्थाका निवर्तमान अध्यक्ष, कोरियन भाषा प्रशिक्षक, हाल दक्षिण कोरियामा कार्यरत।
0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: नरबहादुर श्रेष्ठ अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी परिवार, चरीकोट, दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: पार्वत गुरुङ पूर्व मन्त्री एवं केन्द्रीय सदस्य नेकपा एमाले। हार्दिक मंगलमय शुभकामना।
1: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: रचना खड्का नेकपा एमाले केन्द्रीय सदस्य। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली छठ नेपाल सम्वत 2083 को पावन अवसरमा सैलुङ संचार सहकारी संस्थाका संस्थापक शेयर सदस्य महानुभावहरू साधारण सदस्य रेडियोका कार्यक्रम प्रायोजक विज्ञापनदाता सम्पूर्ण श्रोता महानुभाव लगायत रेडियोको उन्नति र प्रगतिका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सरकारी तथा गैर सरकारी संघ संस्था उद्योगी व्यापारी शिक्षक विद्यार्थी कलाकर्मी पत्रकार किसान सुरक्षाकर्मी मजदूर लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: शिवप्रसाद भण्डारी अध्यक्ष रेडियो सैलुङ संचालक समिति परिवार चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: तुम्हारा टिकट हो गया, अगले महीने तुम नेपाल चलोगे, ठीक है।

0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाल रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4, बाबरे जाने रोड मुनि बनचरे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906066। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4, बाबरे जाने रोड मुनि बनचरे नरी भुइँको बीचमा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
3: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन। स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा। सम्पर्क नम्बर 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
8: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलाकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
8: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848 5840 30।
8: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, दुलखा।
1: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र नौ दिनसम्म पूजा पाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजा पाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिंगेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
9: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
10: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
9: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन, कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
10: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
9: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306473, भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4, दुलखा।
10: हार्दिक निमन्त्रणा।
11: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होब मेगो सिंखाम ध्येव चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइबन्धु इष्टमित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
10: श्रीमती सीता लामा, बुबा पेमदुर्जी लामा बोमजान, आमा ढोलमो तमाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीतादेवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9843790।

0: तीन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, ल कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मिसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ल यो त्यही केटी हो यार
1: दाई दाई दाई
2: के भयो
1: तपाईँले खोजेको केटी छ नि त्यो त मन्दिर अगाडि छ मैले भर्खर देखेको
2: कसम
3: सुन न यो तैँले भनेको केटा छ नि यो त्यो त उता मन्दिर पछाडि छ नि
4: के भन्छ ऊ यहाँको छ हो यो एकछिन पक्रिदेऊ त

0: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ, सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा।
7: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Anima Reliance Life Insurance. Khule Rajiyo.
1: Aya, kasto da dukheko, giya pani sunya cha. Ya budi, malai dhamiko ma laija bhanya.
2: Aba kya ko dhamiko ma ni? Dhamiko ma hoina aba. Indra Digital Biz Bazar ma laijanu parcha kya timlai?
1: Oi, tya chai ke huncha ni?
2: Tya ke hudaina? Ma patyaya suna ta ya.
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 98 41 57 70 69
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेष सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
9: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
9: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
4: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा
9: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
4: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
9: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा सञ्चालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा
4: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा
9: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल आश्विन 20 गते मंगलबार कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045315 नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045319 वडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
4: मिति 2083 साल आश्विन 22 गते बिहीबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
9: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केज जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
4: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841197969 सत्यश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
9: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
4: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
9: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
4: संस्थाको आफ्नो सदस्य पहिचान फारम KYM भर्न बाँकी रहनु

सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

मनभरि खुशी बोकेर अब त केही दिनपछि दशैं मान्न गाउँमै गइन्छ। मेरी प्यारी, दशैंलाई केही सारदम किनिसकेको छु। मेरै पर्खाइमा बसे है, घटस्थापनाको दिनसम्म आइ।

लोकप्रिय कलाकार उद्धव घिमिरेको उत्कृष्ट लय सृजना अनि प्रतिभाशाली पुराना स्रष्टा केशवराज चौलगाईको मौलिक शब्द सृजना भित्र उद्धव घिमिरे र सीताराम लोहनीको सहयात्रामा दशैं तिहार विशेष लोक सांगीतिक कोशेली जमरा राख्नलाई

0: शब्द घिमिरे सीताराम लोहनी र रुसा लामाको सुमधुर आवाज प्रतिभा न्यूज प्राली मार्फत अडियो तथा भिडियो अब डिजिटल बजारमा सल्लाह र सुझावको लागि तपाईहरुकै प्रिय कलाकार उद्धव घिमिरे मोबाइल नम्बर 9841 97 16 24 र सीताराम लोहनीको फेसबुक सर्च गर्नु भई प्रतिक्रिया दिन नभुल्नु होला।
1: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते। स्थान: क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक

निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा आगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई दोलाखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकीको 10 बजेको छ।

0: नारायण
1: अब यो बताई नहीं भैया को श्री देवी महात्म्य यो दोस्रो अध्याय को दोस्रो भाग ले गरिकन कति कुरा को विस्तार गरिन्छ भनेकन सुन्नु समनक आदि भनेकन समनक आदि नामरका 28,000 ऋषिहरुका प्रति गुरु शुद्धजीले बताउनु भो स्वयिनी कथा ब्रह्माजीले मार्कण्डेय नामरका ऋषिलाई बताउनु भो स्वयिनी कथा यता जुन सुरथ नामरका जुन राजालाई समेत नामरका जो ऋषिले हरेक किसिमका जो कथाहरू ल्याएर जो बताउँदै हुनुहुन्छ स्वयिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौ यो कथा प्रस्तुत गर्न लागिरहेका छौ अब यो कथाले अब यता कस्तो त भनेको छ भनेदेखि जस्तै भनिएको छ कि के भयो त भनेको छ भने त्यसरी महिषासुर नामरेका जो दानवले त्यसरी स्वर्गको राज्य आक्रमण गर्यो महाराज इन्द्र लगायत सम्पूर्ण देव देवताहरूले हार्नु भयो उहाँले हार्नु भयो महिषासुरले जित्यो जितिसकेपछि राज्य कब्जा गर्यो महाराज जति भएका जो सैनिकहरू फौजहरू इत्यादि उसको जो कब्जाभित्र पर्नु भयो राजा इन्द्र 33 कोटी देवताहरू सम्पूर्ण चाहिँ त्यहाँबाट निस्कनु भयो भाग भाग गर्नुभयो र आखिरीमा त्यहाँबाट जो परमात्मा प्रभु भगवानसँग गएर अनि पुकार गर्दाखेरिमा अनि अब परमात्मा प्रभु भगवान सम्पूर्ण देवदेवताहरू जम्मा भइसकेपछि अनिखेरि उहाँहरूले के गर्नुभयो भनेसला भने आफ्ना आफ्ना किसिमका जो शक्तिहरू हुन्छन् जसका पनि शक्ति हुन्छन् एउटा एउटा किसिमको शक्ति सबैसँग एउटै किसिमको मात्रै हुँदैन एउटा एउटा किसिमको शक्ति एउटा एउटासँग हुन्छ र अनिखेरि सम्पूर्ण देवताहरू त्यस्ता जम्मा भइसकेपछि उपरान्त अनिखेरि त्यो शक्ति जम्मा गर्नुभयो त्यो शक्तिको थुप्रो लाग्यो लागिसकेपछि जो त्यो थुप्रो के भयो त भने सल्लाहमा हेर्दा हेर्दैमा त्यो स्त्री जातिका रूपमा परिणत भइसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि हरेक किसिमका जो पुरुषहरूले अनि अरू अरू किसिमका जो शक्ति दिँदाखेरिमा त अनि के बन्यो भने सल्लाह भनेदेखि उतापट्टि जुन जगत जननी महामाया भगवती जो भन्नुभयो महाराजहरू त्यस्तो तेजस्वी त्यस्तो तेज राशिबाट जो उत्पन्न भए कि त्यस्ता किसिमको जो महामाया भगवती अनिखेरि ती देवीलाई देखिसकेपछि उपरान्त अनिखेरि स्वर्गमा रहेका जति देवदेवताहरू त्यति सारा खुसी भए फूलहरू लावा चन्दन इत्यादिको वृक्षी भयो दुन्दुबै आदि नामरेका जो बाजाहरू घनघनी बजे गन्धर्वहरू गीत गाउन लागे अप्सराहरू नाच्न लागे जगत जननी भगवतीको जय होस् प्रभु जय होस् हेर्नुहोस् अब त्यस्तो जो शक्तिबाट उत्पत्ति भएकी जो भगवतीको जय होस् हाम्रो रक्षा गरिदिएको छ प्रभु भनेर हरेक किसिमले गरिकन सम्पूर्ण देवताहरूले स्तुति गरे देवताहरू ज्यादै नै जो खुसी भए भइसकेपछि देवताहरूले तिनलाई जो आफ्ना आफ्ना किसिमका जो हतियारहरू पनि सम्पूर्णले दिए महाराज हेर्नुहोस् जस्तै कैलाशपति भोलनाथ शंकरले के दिनुभयो त भने सल्लाह भने अनि सुल निकाल्नुभयो र अनिखेरि त्यो सुल नामरेको जो हतियारहरू दिनुभयो ती जगत जननी भगवतीलाई ल हेर्नु त एउटाले थोक्दाखेरिमा सुकेर जान्छ अरे भने धेरैले थोक्दाखेरिमा नदी हुन्छ अब एउटालाई एउटाले जो सहयोग गर्दाखेरिमा त्यसको अत्तो न पत्तो हुन्छ अरे भने सबैले अलिअलि सहयोग गरौँ त अलिअलि सहयोग गर्दाखेरिमा जसलाई के हुन्छ भने यसलाई भने परिपूर्ण र भरिपूर्ण गराउन सकिन्छ महाराज हेर्नुहोस् त्यस्ता किसिमले गरिकन अनि जुन मानिस निछाछुरमा परिएको छ केही पनि छैन अथवा केही घटना घट्यो अनि त्यस्तो उस्तो केही भयो भनेदेखि जसलाई जो सहयोग गर्नु पर्यो भनेदेखि धेरैले सहयोग गर्नुपर्छ धेरैले सहयोग अलिअलि अलिअलि अलिअलि गर्दाखेरिमा पनि अलिखेरि उसलाई जो परिपूर्ण र भरिपूर्ण हुन्छ जस्तो त्यस्तै नै अब यस्ता किसिमको जो महामाया भगवती शक्तिलाई अनिखेरि शंकर परमात्मा प्रभु भगवानले सहयोग गर्नुभयो के सुल हतियार त्यस्ता किसिमले गरिकन जो निकालेर दिनुभयो महाराज अब के त भने यसलाई भने महिषासुरी नामरेको जो दानवसँग देवीले लडुन भनेर भन्नको खातिरमा त्यसरी हतियार दिनुभयो अनि गरे परमात्मा प्रभु भगवान चतुर्बाहु नारायणले के गर्नुभयो आफ्नो जो चक्रहरू जो चक्र झिकेर जो दिने काम गर्नुभयो अब त्यस्तै गरेर अनि वरुण देवताले के गर्नुभयो जलका राजा वरुणले पनि यसलाई भने अनिखेरि शङ्ख निकालेर दिने काम गर्नुभयो अग्नि देवताले के दिनुभयो त्यहाँबाट उहाँले शक्ति दिनुभयो महाराज अग्निको शक्ति कस्तो हुन्छ त भने यसलाई भनेदेखि अब यो हजुर हामीले चाहिँ थाहा पाइराखेकै हो जस्तो एकै झिल्को मात्रै पड्केर आएर हामी हजुर हाम्रो जो जिउमा मासुमा छालामा कतैमा आएर बस्यो भने अनि त्यसैले नै जो सातो उडाइदिन्छ हामीलाई भनेदेखि अब त्यो त धेरै ठुलाको त कुरै छाड्यौँ लहरी बस्यो त अनिखेरि शक्ति भन्ने चिज जो सानासँग पनि त्यस्तो हुन्छ सानो चिज हो तापनि तर त्यस्तो जो शक्ति हुन्छ अग्निको जो शक्ति अनिखेरि अग्निले त्यस्ता किसिमको जो शक्ति दिने काम गर्नुभयो जगत जननी भगवती त्यहाँबाट अनिखेरि उतापट्टि चाहिँ वायुले के दिनुभयो भने सल्लाह भने धनुष बाण जो दिने काम गर्नुभयो धनुष बाणले भरिएको दुईटा ठोक्रा दिनुभएछ उहाँले जब त्यसरी जो दिनुभयो दिइसकेपछि उपरान्त अब उतापट्टि सहस्राक्ष लेखिदिनु भयो भने यसलाई भने उतापट्टि ऐराबत नामरीको जो हात्ती दिने काम गर्नुभयो, ऐराबत नामरीको जो हात्तीको पनि अनि घण्ट बाटर जो निकालेर जाँदाखेरि घण्ट जो दिने काम गर्नुभयो महाराज उहाँलाई। अब जब त्यसरी जो दिइसकेपछि अब यमराजले के गर्नुभयो त भने यसलाई भने आफ्नो जो कालदण्डबाट निकालेर अनिखेरि जो दण्ड दिने काम गर्नुभयो। जब त्यस्तो भयो अनिखेरि वरुणले के दिनुभयो, पाश दिनुभयो महाराज, वरुण पाशले बाँध्नलाई अनि बाँध्नु पर्यो यदि कसैलाई भनेदेखि अनिखेरि त्यो पाशाले बाँध्ने त्यस्ता किसिमको जुन पास हो कसले दिनुभयो, वरुणले दिनुभयो। अनिखेरि प्रजापतिले के दिनुभयो, यो अक्षमाला दिने काम गर्नुभयो। ब्रह्माजीले कमण्डलु दिनुभयो महाराज हेर्नुहोस्। त्यस्तै सूर्य नारायणले के दिनुभयो भने यसलाई भनेदेखि जस्तै अब उतापट्टि जो किरणहरूले भरिपूर्ण परिपूर्ण पारिदिने काम गर्नुभयो। त्यो शक्ति दिएका थिए सम्पूर्णले शक्ति कहाँलाई, महामाया जो भगवतीलाई। त्यस्तै नै अब कालले के दिनुभयो त भनेदेखि अब उतापट्टि जो निर्मल ढाल र तरबारहरू दिने काम गर्नुभयो महाराज हेर्नुहोस्। अब क्षेर सागरले के दिनुभयो, उज्जवल हार दिनुभयो भगवतीलाई, जो लगाउने हार कतै झल ल परेको त्यस्ता किसिमको जो हार कसले दिएको, क्षेर सागरले जो दिएको हो। अनि फेरि कहिल्यै पनि जीर्ण नहुने दुईटा दिव्य वस्त्र पनि जो दिनुभयो, जब त्यस्तो पनि दिनुभयो क्षेर सागरले नै। अब त्यति भइसकेपछि त्यहाँबाट साथै अनिखेरि उनले दिव्य जो चुडामणि पनि जो दिव्य कुण्डल पनि जो दिनुभयो कहिले, क्षेर सागरले नै जो दिने काम गर्नुभयो। अब उतापट्टि दिव्य बालाहरू पनि दिनुभयो उज्जवल अर्धचन्द्र सबै जो सम्पूर्ण जति भएका जो बाहु भनेका हात उहाँका त कति धेरैवटा हात छन् नि, हात छन् नि महाराज हेर्नुहोस्। त्यस्ता किसिमले गरिकन धेरैवटा हात भए कि जगत जननीलाई भगवतीलाई अब ती सम्पूर्ण हातमा जुन बाजु जब त्यसरी जो दिने काम गर्नुभयो। अनिखेरि जब उता जब त्यस्तो भयो त्यति भइसकेपछि निर्मल अनि पाउजेबहरू पनि अब त्यस्तै नै जो घाँटीमा अनिखेरि उत्तम उत्तम आशाले सबै जो अमलामा लगाउने त्यस्ता किसिमको जो औठीहरू पनि जो दिने काम गर्नुभयो महाराज। जति अमला छन् अब त्यतिका जो अठार हातका अनिखेरि जम्मा त्यसरी जो पाँचवटा एउटा हातमा जो पाँचवटा किसिमका जो अमलाले अमला अब ती सम्पूर्ण अमलालाई त्यसरी जुन हो उतापट्टि के दिनुभयो, औठीहरू दिने काम गर्नुभयो महाराज हेर्नुहोस्। जब त्यति भयो त्यति भइसकेपछि विश्वकर्माले अनिखेरि निर्मल फर्सा भनेको के हो, बञ्जर हो, त्यस्ता किसिमको चाहिँ बञ्जर दिने काम गर्नुभयो। अब त्यस्तै किसिमले गरिकन उतापट्टि जस्तै भनिएको छ कि उता कवच पनि जोतिने काम गर्नुभयो महाराज, बञ्जर र कवचहरू जोतिने काम गर्नुभयो। अनिखेरि जस्तै जो त्यस्ता किसिमले गरिकन उता के भइराखेको छ त भने यसलाई पनि कवच पनि जो दिने काम गर्नुभयो र अब माथमा र छातीमा त्यस्तो धारण गर्नलाई अनिखेरि कहिल्यै पनि नवैलाउने अति उत्तम त्यस्तो जो कमलको फूलको मालाहरू पनि जो दिने काम गर्नुभयो महाराज हेर्नुहोस्। अनिखेरि जल निधिले उहाँलाई के दिनुभयो भने यसलाई पनि अति राम्रो जो कमल दिनुभयो, कमल अनिखेरि कसले, पानीले, जल निधि भनेर भनिन्छ। अनिखेरि त्यस्तो किसिमले गरेको जो दिने काम गर्नुभयो। अब हिमालयले के गर्नुभयो, वाहन भनेको जो सिम्म दिने काम गर्नुभयो। अब त्यस्तै किसिमले गरिकन नाना प्रकारका जो रत्नहरू पनि जो दिने काम गर्नुभयो महाराज हेर्नुहोस्। अनिखेरि धनाध्यक्ष भन्नेपछि अब उता के भयो त भने यसलाई भने धनका मालिक, धनका खानी को, उत्तर दिशाका अधिपति जो राजा महाराज कुबेर, कुबेरले के दिनुभयो भने यसलाई भने जस्तै हो उतापट्टि मदिरा कहिल्यै पनि जो खाली नहुने त्यस्ता किसिमको जो पान पात्र अनि त्यो त्यस्तो भाँडो दिने काम गर्नुभयो। अनि खेरि त्यस्तामा अब यो मदिरा भन्ने चिज कसरी जो सृष्टि भएको त भने यसलाई भने देवता दानवहरूले समुद्र मथन गर्दाखेरिमा त्यहाँबाट अनिखेरि जो उत्पत्ति भएको त्यो मदिरा। अनिखेरि अब त्यो के का खातिरमा सेवन गर्ने भने यसलाई भने त्यस्तो युद्ध काहीँ गर्नु परेछ भनेदेखि त्यो युद्ध गर्ने बेलामा अलिकति अनिखेरि त्यो सेवन गरेर त्यहाँबाट अनिखेरि युद्ध गर्दाखेरिमा त्यो युद्ध गर्नलाई चाहिँ सुर दिन्छ भनेर भन्नाका खातिरमा जब त्यसरी अनिखेरि उता सृष्टि भएको हो भने जब त्यस्तो अब त्यो जुन हो सेवन गर्ने जो पात्र भनेको जो भाँडो महाराज हेर्नुहोस्। अब त्यो सानो हुन्छ त्यस्ता किसिमको जुन भाँडो त्यही भाँडाको एक भाँडो अनिखेरि सुरुक्क पार्नको खातिरमा त्यस्ता किसिमको जुन भाँडो उता दिने काम गर्नुभयो। अनि जब त्यस्तो भइसकेपछि उपरान्त त्यसलाई भनिन्छ कि पान पात्र भनेर भनिन्छ, त्यसरी जो दिने काम गर्नु कसले दिएको, कुबेरले, महाराज धन का मालिक जी कुबेर ने उत्तर दिशा का अधिपति जो राजा कुबेर दुवाणो दिभ अभी जब तीत भैस पी जो इस पृथ्वी जो धारण करी नागराज शेष ने के दिभ महामणि जो सोभिता किसम को दिभ नाग को हार गहना दिभ जगत जननी भगवती ये अरु देवता दिभ हरेक किसम का हथियार आभूषण बने का गहना सम्मान महाराज सम्मान गर्नुभयो जब त्यसरी जो सबैले सम्मान गरिए कि सम्मान गरिए कि जो देवी भगवती है जब त्यो सबै कुराबाट जो परिपूर्ण भयो अब हाई हतियार भए सारा सम्पूर्ण गहनाहरूले सम्पूर्णले परिपूर्ण भइसकेपछि उपरान्त अधिकारी उतापट्टि के भयो त भनेदेखि अट्टहासपूर्वकले गरिकन बारम्बार अधिकारी उच्च स्वरले अनि अब गर्जना गर्न भनेर जो लागेन जगत जननी भगवती ओहो हो जगत जननी भगवतीले जब त्यसरी गर्जना गरेको सुनिसकेपछि उपरान्त त त्यसै नै जो उतापट्टि जो पृथ्वी नै जो कामना लागेन महाराज अनिखेरि हरेक किसिमले गरिकन जो आकाश नफुट्ने भो कि भने जस्तो त्यस्तो किसिमले गरिकन उता गर्जनाहरू भयो किनको घोर गर्जनाको शब्दले गर्दाखेरिमा सारा आकाश भरियो महाराज काहीँ न अटाउने अति जो ठूलो त्यस घोर अनि सिम्मनारले गर्दाखेरिमा ठूलो प्रतिध्वनि पो भयो महाराज हेर्नुहोस् जस्तै हजुर हामीले शङ्ख बजायौं भनेदेखि त्यो शङ्खले कति जान्छ त भनेसलाई भने चार कोष परसम्म चार कोष अनि घरि वरिपरि चार कोष उतासम्म त्यसको जो आवाज जान्छ महाराज हेर्नुहोस् जति जो त्यस्तो जो हो त्यही किसिमले गरिकन अनि खेरि उतापट्टि उहाँले जो गर्जेको गर्जना अब त्यस्ता किसिमले गरिकन फर्केर आकाश पनि जो व्यक्त भयो र अनि खेरि सारा लोक अनि खेरि क्षुब्ध भएर त्यहाँबाट समुद्र पनि जोखिममा उतापट्टि कामना भनेर लाग्नु भयो महाराज अनि खेरि पृथ्वी हरेक किसिमले गरिकन जो पृथ्वी पनि डगमगाउन लाग्ने अनि सबै नै जो पर्वतहरू जो हल्लन भनेर लाग्यो महाराज ओहो हो ल अब के चाहिँ भन्यो हो त अब अचम्म भयो ल अब यस्तो यो चिज अब के निस्केको हो यस्तो र अनिखेरि सम्पूर्ण देवताहरूको जो शक्तिद्वाराबाट जो निस्के कि त्यस्ता किसिमको देवी जगत जननी भगवती ती देख्दाखेरिमा सबै जो उतापट्टि महिषासुर पनि जो छक्क पर्न लागे जति जो राक्षस गणहरू थिए दानवहरू थिए ती सबै नै जो छक्क पर्न लागे देवताहरूले बडो खुसी भएर अनिखेरि ती सिम्म बहानीलाई के भन्न लाग्नु भयो त ती भगवतीलाई भनिरहेछ भनेदेखि अब सिम्ममाथि चढिराखेकी छन् अनिखेरि प्रभु हजुरको जय होस् प्रभु जय होस् भनेर हजुरले हामी सम्पूर्णको रक्षा गरिदिनुहोस् प्रभु भनेर अनिखेरि साथै ऋषि मुनिहरूले पनि जो भक्तिभावले गरिकन विनम्र भएर उहाँको जो स्तुतिहरू गर्न लाग्नुभयो सम्पूर्ण देवदेवताहरू अनिखेरि सम्पूर्ण त्रैलोक्य क्षुब्ध भएको देखेर सारा ती देव शत्रु देवताका जो शत्रुहरू महाराज ती दैत्यका सैन्यहरू अनि कवच पहिरेर त्यहाँबाट अनिखेरि आफ्ना आफ्ना हतियारहरू लिएर त्यहाँबाट खडा हुने काम गरे कोसँग भनेसलाई भने जगत जननी भगवतीका साथमा युद्ध गर्नको खातिरमा एउटी भगवतीका साथमा युद्ध गर्नलाई अब त्यहाँ त कति छन् गइसन् जुन हो दानवका जो फौजहरू जब त्यस्तो भइसकेपछि अनिखेरि महिषासुर पनि कोर्दा भनेको ऋषिले अनि एकदम सीताले गरिकन उता अनि आयो महाराज अब उतापट्टि के हो भनेर त्यहाँबाट अनिखेरि सास उतापट्टि विभिन्न किसिमको जुन सारा दैत्यले पनि घेरिएर अनि वरिपरि जो आफ्ना सैनिक दैत्य दानवहरू वरिपरि अगाडि पनि जो उतापट्टि उसका सैनिकहरू छन् पछाडि पनि छन् या त दाहिनेपट्टि छन् बायाँपट्टि पनि छन् सारा सम्पूर्णले जो घेरेर अलिखेरि माधमा रहेर त्यसरी जुन हो अलिखेरि त्यो शब्द जब भएको थियो त्यो शब्दतिर त्यसरी दौड्यो महिषासुर नामहरूको जो दानव पनि जब त्यति भइसकेपछि अनिखेरि अब उतापट्टि जो अब जो पाहुका भारले गरिकन पृथ्वी थिचे कि मानव किरीटले गरिकन जो आकाश कोरेकी थिइन् अनि भगवतीको त्यस्तो किसिमको जो शक्ति थियो महाराज हेर्नुहोस् अनि घरि धनुको टङ्कारले गरिकन सम्पूर्ण पाताल क्षुब्ध पारेकी हजारौं हातले गरिकन एकदम सीताले गरिकन जब अनि सबैतिर दिशा ढाकेर त्यहाँबाट अनिखेरि उतापट्टि बिराजेकी थिइन् महाराज अब भगवतीले अब त्यस्ता हात कति कति हेर्नुहोस् हजारौं हात कुरो गरेर साध्यै छैन दैत्यहरूको अनिखेरि ती देवीका जो साथ के भयो भनेसलाई भने युद्ध आरम्भ भयो महाराज देवी का साथ में ती सारा दैत्यहरू उतापटी महिषासुर का जति जो दैत्यहरू थे ती दैत्यहरूको र जगत जननी भगवती देवी को त्यस्ता किसिमले गरिकन उतापटी जुन युद्धहरू शुरू भइरहेकै छ जब त्यस्तो भइरहेकै छ यस समयमा गाधी नामरीका 88,000 शिष्यहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथा र अनि खरि अब सोही नै कथा अब यतापटि के भयो त भने सल्लाह भनेदेखि जस्तै ब्रह्माजीले मार्गण्य नामरीको जुन ऋषिलाई बताउनु हो अनि खरि सोही नै कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अढैया शनिश्चरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का प्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको शुभकामना शुभकामना शुभ आशीर्वादहरू गर्दै जगत जननी देवी भगवतीले सम्पूर्णको जुन रक्षा गरून् रोग कष्टहरू हरण गरिदिउन् नवदुर्गा भवानीले सबैलाई राम्रो होस् मंगल होस् पवित्र होस् उदय होस् यहाँहरूको भनेर भन्ने यस्तो शुभकामना शुभ आशीर्वाद गर्दै यो देवी महात्म्यको दोस्रो अध्यायको यो दोस्रो भागले गरिकन यथा तेस्रो भागले गरिकन यथामति विस्तार गरियो देवी प्रपन्ना ति हरे प्रसिद्ध प्रसिद्ध मातार जगत खेलस्य प्रसिद्ध विश्वेश्वरी पाई विषम तुमेश्वरी देवी चराचरस्य शरणगत दिनार्थ परित्रण परायणी सर्वशार्थी हरे देवी नारायणी नमस्तुते नारायण ओ श्री देवदार प्रणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैयाल, भेनपाठ बोस मानेटोल गाउँ।

यो शरीर मात्रै हो हामीले देखेको जानी कहाँ होला जानी कहाँ होला उनै सामलाई थाहा होला जानी कहाँ होला उनै सामलाई थाहा होला जानी कहाँ होला एक दिन त जानी हो संसार छोडेर।

Aflaye ke mane kina aile chute aile ma eklai kina tasmata kei pani chaina apna basama yesu charato dina sangha sanjit sangha chita hudai aye urodai paisa chhadai atama व्याधिले नछुदाई आयु रहदाई बर्गर छँदै गाथमा आफ्ना श्री हुने पछि पछि सुख हुने धन्दा चिनी हालाई अग्लामा अग्लागी घरमा भए पछि कुवा खन्दा हुने छैन आयु छिन्न हुन्छ रात बिहान हप्ता र महिना बनी छाई हुन अनेका कर्म रहँदा बेला बितेको पनि जन्मिनु बढ्नु रुनु वैराग्य उजाउनु नै के होला भरि कसो गरी कहाँ के भन्नु सक्नु नहै लाखौं चन्द्रसरी मनो पुनहरी कैलाश दरबारमा नाना रत्न सोनाका पलङ्गमा स्वामीजीको पासमा जुम्ला हात जोडी अघिल्तिर सरी सामने मुडा धरी लागिन सोनकी पार्वती चरणमा पसेर बिन्ती गरी हे समूह करुणा निधन भगवान हे पणनाथ प्रभु लीला माधवको गरेर मदाए धेरै सुनाउनु भयो तृप्त पाई पनि सुन्न मन जान लाग्दैछ हे शङ्कर श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र पारिजात कल्प यी वृक्षे रामका पासमा आए भूतलमा कसरी कसले ल्याएछ यो बातमा प्यारा हुन् श्री राजाका महलमा हरदम आए जान थियो छोरी छन् किन इन्द्रले यहाँ शङ्ख मलाई रह्यो धोका

जीवन को अंतिम छीन मा धोका होलाई सुन्नी कान बैर हुन्छन् देख्ने आँखा अन्धा हुन्छन् सुन्नी कान बैर हुन्छन् देख्ने आँखा अन्धा हुन्छन् मिलेका यी दाँतका

जब हुन्छ जानी दिन यमराज आउँछन् लिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन् साथमा आउने बेला केवल एक्लै आयौं जाने बेला मसन घाटमा त्यति बेला जीवनमा धोका होला है।

पाए सुना कुरा राम्ररी मनमा गुण एउटा छ उपाय सुन कुरा राम्ररी मनमा गुण कृष्ण भक्ति गरो भने आखिरीमा पर्दैन रुन कृष्ण भक्ति गरौँ भने आखिरीमा पर्दैन रुन

0: धोका होला धोका होला धोका होला है जीवनको अन्तिम छिनमा धोका होला है भाषाका डोलामा चढेर सेतो पछौरा ओढेर जन्ती जान्छन् खुरुरु आगो लाग्छ हुरुरु यो अमूल्य जीवन गइगो बितेर कृष्ण कृष्ण भनौला संसार पार तरौला भन्दा भन्दा यो अमूल्य जीवन गइगो बितेर यो अमूल्य जीवन गइगो बितेर हस्त धन्यवाद
1: परिचित परिचित मित्रजनहरूमा म शिवको नमस्कार नेपाल र

लेको पार्टी पार्टी मिलेर यो सिङ्गो नेपालमा जनता संस्कार पोलेको नेपालका सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो कुरा ख्याल ख्याल गर्यौं भने मित्र जन हो सन्ताति पुरै नै मर्छ अबको संविधान लेखेर गद्दीमा राजा नै राख्नु पर्छ तपाईँ हाम्रो भविष्य सन्ताति दुईटैलाई सही संस्कारले काम गर्छ विश्वले मानेको तप भूमि नेपालमा किन राजा नमान्ने

वर्षे नै हामी नेताको दुनु भएर कति पो बाँच्नु पर्ने नेपाली।

नै हामी वर्षि नै हामी नेता को दोनो भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कमर कस्ने रिसाउनुस या खुसाउनुस मित्र जन हो सिलोक लेखिने पालको शिवले कस्तो सिलोक लेख्यो नभन संस्कारी छ यस्तो खालको पिता र पुर्खाले जोगाको यो नेपाल नेपालीलाई नै चाहिन्छ चा।

male kangres ra prapa ma o badi jinji jinji ako chani chapatilai swikar garera nepal ma sanskar bachaunus bhani राजालाई आसनमा राखेर नेताले नेपाल नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान नेपाल र नेपालीको हितमा यो आँख खोली नेताहरूले जान बुझेर नेताले चुप्ला बुझेर नेताले बुझ पचाए भन्छन् तिनै करोड नेपाली मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन

0: शिवलेखका सैसतेयस्त संसद भवनमा हेरुन् राजा र नेतालाई आतै देखि नमस्कार संसदले वचन टेरुन् दिनमा आउने जलमल घाम रातमा आउने हुन् जुन विश्वले मानेको नेपाल सुधार्नलाई राजाले सक्ने हुन राताका लागि शीतल दिने जुन दिनका लागि छन् घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिनरात गाली चरीकोटदेखि पूर्व फर्किहेर्दा गौरी शंकर हिमाल हाँसेको विश्वले मानेको तपभूमि नेपालको संस्कार र संरचना मासेको शिरबाट बगी सानो भई आउँछ यहाँ आउँदा ठूलो छतामा कोशी शिवले शिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टीमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान श्री राम श्री हनुमान दाहिना भएर सदा सर्वदा उहाँहरूको रक्षा क्षमा गर्नुहुन्छ। चराचर जगतभरको भगवान श्री कृष्ण राधा कृष्णले चराचर जगतभरको रक्षा गर्नुहुन्छ र विश्वले मानेको हाम्रो तपभूमि यो मातृभूमि नेपाल हाम्रा राजनीति दलहरूका मित्रजनहरूले राजालाई नै गद्दीमा खड़ा राखेर हाम्रो नेपाल मातृभूमि नेपाल र हाम्रो संस्कार रीति रिवाज हाम्रो संस्कार संस्कृति बचाउनुहुन्छ भन्ने मलाई पूर्ण आँतदेखि नै विश्वास छ। हस्त नमस्कार।
1: सासु र ससुरा माता पितालाई

दिन जन्म माता जी ले यो भूमि मा दश मास पूरा गरी माता पिता लाई खुशी पारी पास जसले खुशी हुनी छन हरी माता सासुर ससुरा।

अतिको बालक हिजको जवानी आज त बुढो भई पर्ला कष्ट भोग्नु पछि त यहाँ पर्नेछ बस्नु रोई।